0: प्रादेशिक समाचार बुलेटिन समाप्त हुआ। नमस्कार।
1: ये आकाशवाणी दिल्ली का इंद्रप्रस्थ चैनल है। मीडियम वेव 366.3 मीटर अर्थात 819 किलोहर्ट्ज, डीआरएम 810 किलोहर्ट्ज पर। आइए श्रोताओं, अब सुनते हैं अगला कार्यक्रम मुशायरा।
2: सामईन की खिदमत में फरहीन इकबाल का पुरखलूस आदाब। सामईन, अल्फाज को तरतीब देकर वजन के साथ पेश करने को ही शायरी नहीं कहा जा सकता, बल्कि शायरी में बुलंद ख्याली और रमजियत भी ज़रूरी है। यानी जो बात शेर में कही गई है उसका लहजा शायराना हो, ज़ाहरी तौर पर जो शेर का मफहूम समझ में आ रहा है उसके हकीकी मायने उससे किसी कदर बुलंद हों और क़ारी या सामع अपने बेदार जहन से फ़ौरन समझ जाए कि शेर में जो बात कही गई है वो किन माने में कही गई है। यही शेर की खूबी भी है। यह भी हकीकत है कि शायरी ऐसा फ़न है कि किसी को सिखाया नहीं जा सकता, बल्कि ये जज्बात और एहसासात के नतीजे में किसी शख्स पर इल्हाम की शक्ल में उतरती है। वो जज्बात खुशी और मुसर्रत के भी हो सकते हैं और अफसरदगी के भी। समय आइए सुनते हैं मुशायरा। आज के मुशायरे की निजामत कर रहे हैं जनाब तसनीफ हैदर।
3: आकाशवाणी के इस मुशायरे में आप सभी का खैर मकदम है। आज हमारे साथ यहाँ मौजूद हैं शहबाज रिजवी, उसामा जाकिर, विपुल कुमार और खाकसार तसनीफ हैदर। आइए इस मुशायरे की इब्तिदा करते हैं शहबाज रिजवी साहब के कलाम से। मैं उनसे दरख्वास्त करूँगा कि अपना कलाम हम सबको सुनाएं।
4: बहुत शुक्रिया तसनीफ भाई। एक गज़ल से चंद अशार समात करें। धूप ढल जाती है साए पे जवाल आता है, मिटने लगता हूँ तो बनने का ख्याल आता है।
3: वाह।
4: रात कट जाती है आँखों को चरागाह करते, रात कट जाती है आँखों को चरागाह करते, दिन निकलता है तो चेहरे पे जमाल आता है।
3: वाह वाह वाह।
4: दिन निकलता है तो चेहरे पे जमाल आता है। पहले उड़ता है मोहब्बत के चमन में तन्हा, पहले उड़ता है मोहब्बत के चमन में तन्हा, फिर किसी शाम बहुत हो के निढाल आता है। फिर किसी शाम बहुत हो के निढाल आता है। पहले जम जाता है आँखों के दरीचे में कहीं, फिर मेरे खून में यकदम से उछाल आता है। जंगलों से जो गुजरता हूँ तो आती है सदा, पेड़ पौधों को भी रोने का कमाल आता है। मैं चला जाता हूँ सयाद का साथी बनकर, मैं चला जाता हूँ सयाद का साथी बनकर, पीछे पीछे मेरे सयाद का जाल आता है।
3: अरे वाह वाह, फिर से पढ़िए।
4: पीछे पीछे मेरे सयाद का जाल आता है। मैं चला जाता हूँ सयाद का साथी बनकर,
3: क्या बात है,
4: पीछे पीछे मेरे सयाद का जाल आता है। धूप ढल जाती है साए पे जवाल आता है, मिटने लगता हूँ तो बनने का ख्याल आता है।
3: वाह वाह, क्या अच्छी गजल है।
4: बहुत शुक्रिया। और एक गजल देखे, ऐ मेरी बादे सबा चल तो जरा जेरे नगी,
3: मेरी बादे सबा
4: चल तो जरा जेरे नगी, शहर इफलाक से लौटे हैं अभी खाक नसी।
3: क्या बात, बहुत अच्छे।
4: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग,
3: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग,
4: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग, बस चरागों को समझते हैं सितारों को नहीं।
3: क्या बात है,
4: बस चरागों को समझते हैं सितारों को नहीं। ये जो रोने की सदा आती है दीवारों से,
3: ये जो रोने की सदा आती है दीवारों
4: से, मेरी आवाज पे आवाज लगाती हो कहीं, मेरी आवाज पे आवाज लगाती हो कहीं, हाथ छूटा तो कलेजे से लगी हिजर की धूप, रंग बिखरे तो नजर आई मुझे मेरी जमीन। रंग बिखरे तो नजर आई मुझे मेरी जमीन, ख्वाब टूटा तो खुले आँख के शह पर मुझ पे, ख्वाब टूटा तो खुले आँख के शह पर मुझ पे, नींद आई तो उड़ा दूर खलाओं में कहीं, नींद आई तो उड़ा दूर खलाओं में कहीं, याद रहता ही नहीं मुझको तेरे घर का पता, ढूंढता फिरता हूँ मैं अपना खुदा अपनी जबीं।
3: वाह
4: بہت شکریہ. اور ایک غزل دیکھیں کہ تحلیل ہوئے جاتے ہیں آواز کے سم میں.
3: تحلیل ہوئے جاتے ہیں آواز کے سم میں.
5: آواز کے سم میں
4: طائر تو چلے آئے تھے گندم کے بھرم میں.
3: طائر تو چلے آئے تھے گندم کے بھرم میں.
4: طائر تو چلے آئے تھے گندم کے بھرم میں.
3: بہت اچھا شہباز.
4: آواز لگاتی ہے مجھے میری خاموشی. آواز لگاتی ہے مجھے میری خاموشی. اور شور مچاتی ہے صبا دیدے نم میں.
3: کیا ہوا.
4: اور شور مچاتی ہے صبا دیدے نم میں. تنہائی چلی آئی تھی ایک روز میرے گھر. اب خاک اڑاتی ہے میرے دستِ علم میں. اب خاک اڑاتی ہے میرے دستِ علم میں. جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب.
3: جو لوگ مجھے ڈھونڈنے
4: نکلے تھے انہیں اب. سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں. جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب. سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں. ہم کیسے یہاں خواب کے انبار لگاتے. ہم کیسے یہاں خواب کے انبار لگاتے. آنکھیں تو لگا رکھی تھی ویران شکم میں. آنکھیں تو لگا رکھی تھی. اور آخر میں غزل اور دیکھ لیں کہ زمین سے دیکھتے رہتے ہیں آسمان کا دکھ. ہمارے دکھ سے بڑا تو نہیں جہان کا دکھ. بدن سرائے سے آتی ہے بے نوا چیخیں. ہماری روح میں پنہا ہے اس مکان کا دکھ. ہماری روح میں پنہا ہے اس مکان کا دکھ. دکھائے پھرتے رہو سب کو چاک دامانی. دکھائے پھرتے رہو سب کو چاک دامانی. چھپائے پھرتے رہو سب سے صاحبان کا دکھ. چھپائے پھرتے رہو سب سے صاحبان کا دکھ. نشستیں ختم ہوئی اور چراغ بجھنے لگے. سمجھ میں آئے گا کس کو چراغ دان کا دکھ. ضرورتوں کے مطابق گھٹے بڑھائے گئے. مکان دل سے جڑا ہے یہاں زمان کا دکھ. چڑھو پہاڑ تو پتھر بھی پاؤں چومیں گے. اترنے والے سے پوچھو کبھی ڈھلان کا دکھ.
5: بہت اچھا.
4: چڑھو پہاڑ تو پتھر بھی پاؤں چومیں گے. اترنے والوں سے پوچھو کبھی ڈھلان کا دکھ. درخت کاٹنے والوں کبھی سنو تو صحیح. درخت کاٹنے والوں کبھی سنو تو صحیح. پرندے بولتے رہتے ہیں بے زبان کا دکھ. پرندے بولتے رہتے ہیں بے زبان کا دکھ. یہ غزل اور دیکھیں. میں خوش ہوں میرے پاس یہ تنہائی بہت ہے.
3: میں خوش ہوں میرے پاس یہ تنہائی بہت ہے.
4: مجھ کو میرے ہونے کی ہی رسوائی بہت ہے. مجھ کو میرے ہونے کی ہی رسوائی بہت ہے. اس آنکھ سے کہتا ہوں میرا دل نہ ٹٹولے.
3: اس آنکھ سے کہتا ہوں میرا دل نہ ٹٹولے.
4: اس دل میں چبھے تیر کی گہرائی بہت ہے. اس دل میں چبھے تیر کی گہرائی بہت ہے. پتھر پہ اگا رکھا ہے اس دل کا سبوچا. پتھر پہ اگا رکھا ہے اس دل کا سبوچا. کھلنے کے لیے درد کو پروائی بہت ہے. کھلنے کے لیے درد کو پروائی بہت ہے. کب میں نے کہا تجھ سے میرے سر پہ رہے ہاتھ. کب میں نے کہا تجھ سے میرے سر پہ رہے ہاتھ. کو تیرے چادر کی چوتھائی بہت ہے. اس شوق کے ہاتھوں سے جلا بھی ہوں بجھا بھی. اپنا ہے کبھی وہ کبھی ہر جائی بہت ہے. تم چاہو تو ایک پھول مجھے پھینک کے مارو. تم چاہو تو ایک پھول مجھے پھینک کے مارو. دیکھو میری مٹی ابھی پتھرائی بہت. تم چاہو تو ایک پھول مجھے پھینک کے مارو.
5: کیا کہنے بھائی.
4: دیکھو میری مٹی ابھی پتھرائی بہت.
3: بہت اچھے بھائی. واہ واہ. جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب. سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں. سامعین ابھی آپ سن رہے تھے شہباز رضوی کو. بڑے ہی عمدہ اشعار سے انہوں نے ہمیں نوازا. اب میں یہاں موجود شعرا کی اجازت سے اپنا کلام پڑھنا چاہوں گا. مطلع پیش خدمت ہے. نہ تیرے پاس کوئی سنگ ہے نہ سر سائیں.
4: نہ تیرے پاس کوئی سنگ ہے سنگ سائیں.
3: نہ تیرے پاس کوئی سنگ ہے نہ سر سائیں. چلا ہے دھن میں محبت کی تو کدھر سائیں. چلا ہے دھن میں محبت کی تو کدھر سائیں. نکل کے دیکھ کبھی وحشتوں کے صحرا سے.
5: نکل کے دیکھ کبھی
3: وحشتوں کے صحرا سے. تجھے بنانا ہے سچ مچ کا ایک گھر سائیں. تجھے بنانا ہے سچ مچ کا ایک گھر سائیں. اور ذرا سی ٹھیس سے مل جائے گا یہ مٹی میں. ذرا سی ٹھیس سے مل جائے گا یہ مٹی میں. تیرا بدن ہے